0: कंहिंजी ख़्वाहिश सां कुझु न थींदो। नवनि सूबनि बाबति जंहिंखे शौक़ु आहे ठहराउ आणे, सिंध सभिनी छपेरा सूबे जी विरागीअ ख़िलाफ़ ठहराउ पास कयो आहे। सिंध जा माण्हू छा था चाहिनि ख़बर आहे। सिंध जो अवाम जेको चाहींदो उहो ई थींदो, मुंहिंजे या अवां जी ख़्वाहिश सां कुझु न थींदो। वॾे वज़ीर महमद अली शाह जी इंस्टीट्यूट ऑफ एनिमल हेल्थ कोरंगी जे दौरे दौरान मीडिया सां ॻाल्हि ॿोल, महमद अली शाह चयो त मकानी निज़ाम ऐं इदारनि खे बाख़्तियार बणाइण पीपल्स पार्टी जो मंशूर आहे। सिंध वाहिद सूबो आहे जिते मकानी हुकूमतूं मौजूदु आहिनि। पिम्स इस्पताल इस्लामाबाद में पेश आयल वाकियो इंतिहाई दिल दारींदड़ आहे। मुल्क में इस्पतालनि जूं हालतूं बहितर करण जी ज़रूरत आहे।
1: Chief of Army Staff and Chief of Defense Forces Field Marshal Sayyid Asim Muni visited Tehran on 24th August as part of Pakistan's continuing diplomatic efforts to facilitate an end to the US-Iran conflict and renewed efforts for reopening the Strait of Hormuz. Claims by certain quarters that the Chief of Army Staff and the Chief of Defense Forces visited Iran as envoy of President Trump or the US are misleading and factually incorrect, as his visit was undertaken purely in the context and backdrop of Pakistan's ongoing role as a mediator.
0: फील्ड मार्शल जो ईरानी दौरो मन लाइ जारी सालिसी वारियुनि कोशिशुनि जो हिसो हो। दौरे खे अमरीका सां ॻंढण वारियूं ख़बरूं बेबुनियाद आहिनि। पाकिस्तान ऐं ईरान जो वापार जारी आहे। हिक तरफ़े पाबंदियुनि जे अमल करण जा पाबंद न आहियूं। परॾेही तर्जुमान तारिक हुसैन इंद्राबी फील्ड मार्शल सैयद आसिम मुनीर जे सदर ट्रंप जे नुमाइंदे तौरु तहरान जो दौरो करण वारियुनि ख़बरुनि खे रद्द करे चयो आहे त फील्ड मार्शल सैयद आसिम मुनीर ऐं घरू वज़ीर मोहसिन नक़वी जो ईरानी दौरो चिकटाइण में घटिताई वारी पाकिस्तानी कोशिशुनि जो हिसो हो। पाकिस्तान रियासती सतह ते अफ़ग़ानिस्तान सां ॻाल्हियूं करण लाइ तयारु आहे। अफ़ग़ानिस्तान खे पंहिंजी सरज़मीन पाकिस्तान ख़िलाफ़ इस्तेमालु थियण खे रोकणो पवंदो। قطری وزیر اعظم ایران جے اہم دورے تے تہران پہنچی ویو۔ شیخ محمد بن عبد العال ثانی جو تہران پہنچن تے پڑھی وزیر عباس راکچی آتر بھاگیو۔ ملاقات دوران بطرفن لاگاپن سمیت خطے کی صورتحال تے گالوں کئی ہوئی ہوں۔ قطری وزیر اعظم ایرانی صدر اسپیکر عسکری قیادت سے ملاقاتوں بھی کندو۔ امریکہ ایران وچ میں جاری چکتان کے خاتمے سمیت خطے کی صورتحال تے گالوں کئی ویندی ہوں۔ اپنے ہر مصری بحالی وارو معاملوں بھی اور ہیٹ ایندو۔ بیرسٹر سید افتخار علی گیلانی جی آزاد کشمیر جی وزیر اعظم طور نامزدگی تے نون لیگ آزاد کشمیر اختلافن جو شکار۔ راجہ فاروق حیدر وٹ پارٹی جی سینئر اگوانن جو اجلاس۔ آزاد کشمیر جی نامزد وزیر اعظم تے خدشہ ظاہر۔ راجہ فاروق حیدر ایں نون لیگ آزاد کشمیر جی صدر گلشاہ غلام قادر جو بیرسٹر افتخار گیلانی کے ووٹ نہ دین جو اعلان۔ فاروق حیدر چیو ہے تے جو کچھ تھیندو سبھانے سبنی کے خبر پہنچی ویندی۔
2: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
3: सकरण की हो तो आवाज भी सकरण की है।
4: सुनते रहो जीए एफएम 90.8।